लगै प्यार, सतगुर ते पौ उपजै पाइय मूख द्वार, भै ते सहज पाइय मिल ज्योति ज्योत अपार, भै ते भैजल लंघीऐ गुरमति विचार, भै ते निरपो पाइय